0: It's 8:45 PM. This time check is brought to you by
1: Bank Islamani Laya, Pakistan ka pehla Sharia compliant gold based financing.
2: जिंदगी गुजारियो एतमाद सा कुरान के समझी बुधंदा रहो डॉक्टर फरहत हाशमी जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते
3: हर बार जा नंदड़ा कदम एक नई दुनिया दा वधन था पर पोलियो इनन कदमन के रोके भी सके तो इन्हीं करे जड़े भी पोलियो मुहिम दौरान पोलियो वर्करन जी दस्तक थे त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाओ जा ॿ कतरा ज़रूर पीआरियो छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था पोलियो मतिलब ज़िंदगी भर जी माज़ूरी
4: ماشوم ورکوٹی ورکوٹی قدمونا د یو نوی دنیا په لور روان وی خود پولیو رز دا قدمونا درولې هم شي نو پدی وجا د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مهیروي زکه چې هم دغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي پولیو یعنی مستقل معذوری
5: سکرن کی ہو تو آواز بھی سکرن کی ہے
0: سنتے رہو GFM 90.8

0: मंझ ॾखिण इलाइक़े में यमनी फ़ौज जो हूसी बाग़नि ते हमिलो, घटि में घटि 48 ॼणा मारिजी विया, केतिरा ई ज़ख़्मी। हूसियुनि पारां बि 31 यमनी फ़ौजियुनि खे मारण जी दावा। परॾेही ख़बरू इदारे मूजिब यमनी सरकारी फ़ौज जे हमिले में 48 खां वधीक हूसी मारिजी विया आहिनि, जॾहिं त हूसियुनि में 31 यमनी फ़ौजियुनि खे बि मारण जी दावा कई आहे।
1: ईरान सां जंग जल्द ख़त्म थी वेंदी। जंग जे ख़ात्मे सां तेल बि सस्तो थी वेंदो। अमरीकी सदर डोनाल्ड ट्रंप चयो आहे त तेहरान खे एटमी हथियारनि खां रोकण लाइ फ़ौजी कार्रवाई ज़रूरी हुई। ईरान ते बमबारी न कयूं हा त एटमी हथियार ठाहे वञे हा। सदर ट्रंप रूस ऐं ईरान ते पाबंदियूं मरण वारनि बिल्स ते सहियूं बि करे छॾियूं।
0: نائب وزیر اعظم اسحاق ڈار جو ایرانی پردہی وزیر عباس راکچی سے فون تے رابطہ۔ اسحاق ڈار اور عباس راکچی خطے کی صورتحال اور بے طرف لاگاپن کے خیال کی ڈے وٹ کئی۔ پردہی کھاتے موجب انہیں اگوان خطے کی تبدیل تھندڑ صورتحال تے بھی گالیوں کئیں۔ رابطے دوران توانائی والا رستہ محفوظ بنانے تے بھی گال بول۔ گڈل قومن کے اجلاس دوران ملاقات کرنے تے بے اتفاق۔ اسحاق ڈار جو چون ہو تو تکرار جو گالن ذریعے ہی حل کڈی سکے تو۔
1: وفاقی گھر وزیر محسن نقوی جی سینٹ میں اپوزیشن لیڈر علامہ ناصر عباس سے ملاقات۔ مختلف معاملن تے گالیوں۔ علامہ ناصر عباس چیو ہے تو ملاقات میں کا بھی گجی ایجنڈا نہ ہوئی۔ بانی جے علاج وارو معاملو ہے۔ احتجاج جمہوری آئینی حق ہے۔ روکن وارو عمل مناسب نہ ہے۔